0: फकीरों ने अपने जीवन और विचारों के माध्यम से समाज को मानवता और परस्पर सम्मान का मार्ग दिखाया। हज़रत निज़ामुद्दीन औलिया ने भी हमारी इस महान परंपरा को आगे बढ़ाया। मानव कल्याण, सामाजिक समरसता और प्रत्येक व्यक्ति के सम्मान का भाव हमारे राष्ट्रीय मूल्यों से जुड़ा है। आज भारत अपनी समृद्ध विरासत और सांस्कृतिक मूल्यों को साथ लेकर विकसित और आत्मनिर्भर राष्ट्र के निर्माण की दिशा में आगे बढ़ रहा है। हमारा निरंतर प्रयास है कि विकास का लाभ समाज के हर परिवार तक पहुँचे और देशवासियों के जीवन में सुविधाएं व प्रगति के अवसर बढ़ें। इस यात्रा में सामूहिकता व एकजुटता की भावना हमारी बड़ी शक्ति है। उर्स का आयोजन हज़रत निज़ामुद्दीन औलिया की शिक्षाओं को स्मरण करने और सेवा एवं सद्भाव के कार्यों से जुड़ने का भी अवसर है। सूफी परंपरा ने संगीत, साहित्य और लोक संस्कृति के माध्यम से भारत की साझा सांस्कृतिक विरासत को समृद्ध किया है। उर्स के सफल आयोजन के लिए एक बार फिर हार्दिक शुभकामनाएं। नरेंद्र मोदी, प्राइम मिनिस्टर ऑफ इंडिया, 29 सितंबर 2026। शुक्रिया।
1: अभी दरगाह हज़रत निज़ामुद्दीन औलिया रहमतुल्लाह अलैह के सज्जादा नशीन पीर ख्वाजा फरीद अहमद निज़ामी वज़ीर आज़म हिंद जनाब नरेंद्र मोदी का पैगाम पढ़कर सुना रहे थे, और अब सजदा ख्वानी के लिए माइक पर तशरीफ़ ला रहे हैं जामिया हज़रत महबूब इलाही के मौलाना जुनैद आलम निज़ामी। मौलाना जुनैद आलम निज़ामी सजदा ख्वानी पर फरमाएँगे।
2: بسم الله الرحمن الرحيم اللهم صل على سيدنا شفيعنا حبيبنا كريمنا مولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم صلوا عليه صلاة وسلام عليك يا رسول الله صلى الله تعالى عليه وسلم بسم الله الرحمن الرحيم بروح پاک مقدس مطہر منور سرور انبیاء برهان الاصفیاء افضل جملہ موجودات خلاصہ کل کائنات حضور شافع محشر حضور سیدنا سرکار محمد مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم بروح پاک من کنت مولاہ فہذا علی مولاہ امام المشارق والمغارب حضرت مولا علی کرم اللہ وجہ الکریم رضی اللہ تعالیٰ عنہ بروح پاک حضرت خواجہ حسن بصری رحمۃ اللہ تعالیٰ علیہ بروح پاک خواجہ عبد الواحد بن زید رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ فضیل ابن عیاض رحمۃ اللہ تعالیٰ علیہ بروح پاک خواجہ سلطان ابراہیم ابن ادہم رحمۃ اللہ تعالیٰ علیہ بروح پاک خواجہ سدید الدین حذیفۃ المراشی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک خواجہ امین الدین حبیرۃ البصری رحمۃ اللہ تعالیٰ علیہ بروح پاک خواجہ منشاد علو دینوری رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ ابو اسحاق شامی چشتی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک خواجہ ابو احمد عبدال چشتی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک خواجہ ابو محمد بن احمد چشتی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ ناصر الدین ابو یوسف چشتی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ قطب الدین مودود چشتی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ حاجی شریف زندنی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ عثمان ہارونی چشتی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ معین الدین چشتی غریب نواز رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ قطب الدین چشتی بختیار کاکی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت خواجہ فرید الدین چشتی گنج شکر مسعود پاک پٹنی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک علی الخصوص بالتخصیص بروح پاک حضرت خواجہ سید محمد نظام الدین اولیاء چشتی دہلوی رحمۃ اللہ تعالیٰ علیہ بروح پاک حضرت امیر خسرو رضی اللہ تعالیٰ عنہ یا الہ العالمین 723 سالانہ عرس مبارک کے موقع پر محبوب الہی کے عرس کے موقع پر تمام لوگ حاضر ہیں، اللہ سب کی حاضری قبول فرما، اللہ محبوب الہی کی روحانی فیض و برکات سے ہم سب کو مالا مال فرما، جو لوگ لائیو سن رہے ہیں اللہ ان سب کو محبوب الہی کے فیضان سے مالا مال فرما۔ درگاہ شریف کے سجادہ نشین حضرت